آپ سن رہے ہیں ایف ایم 90.0 میگا ہرٹز پر ریڈیو وتستا, ہم سفر زندگی کا, آپ کے جیون کا پرواہ. میں ہوں آپ کا ریڈیو دوست بھرت سوپوری, لے کے آیا ہوں آج کے کرشی سماچار. باجرے کی جڑوں پر حملہ کر رہی ہے سفید لٹ, اگست سے اکتوبر تک نگرانی ضروری. فصل کے آس پاس پیڑوں پر جمع کیڑوں کو بارش کے بعد نشٹ کر دیں. باجرے کی فصل میں سفید لٹ کے پریڈ بھورے و ہلکے بھورے رنگ کے ہوتے ہیں. یہ مانسون کی بارش کے بعد بھومی سے شام کو اندھیرا ہونے پر نکلتے ہیں. آس پاس کے پیڑوں پر اکٹھے ہو کر پتوں کو کھاتے ہیں اور صبح ہونے پر واپس زمین میں چلے جاتے ہیں. ہریانہ کرشی وشو ودیالے کے کلپتی پروفیسر بی آر کامبوج نے بتایا کہ اس کی لٹ انگریزی کے اکشر سی کے آکار کی ہوتی ہے. یہ سفید رنگ کی لٹ, جس کا منہ بھورے رنگ کا ہوتا ہے, باجرے کی جڑوں کو کاٹ کر اگست سے اکتوبر تک نقصان کرتی ہے. اس سے گرست پودے پیلے ہو کر سوکھ جاتے ہیں. ان سے بچاؤ کے لیے پہلی یا دوسری راتری کو ورکش ہلا کر نیچے گرا کر ایکترت کریں و ان کو مٹی کے تیل کے گول سے ڈال کر نشٹ کر دیں. کیڑوں کو مارنے کے لیے پہلی, دوسری و تیسری بارش ہونے کے بعد ورکشوں پر 0.04% مونوکروٹو فاس 36 SL یا 0.05% کولین فاس 25 EC کا چھڑکاو کریں. پرتی ایکڑ میں 5 فورمین ٹریپ لگائیں کسان. فال آرمی ورم ایچ اے یو کے باجرا انوباگ کے ادھیکش ڈاکٹر انیل یادو نے بتایا کہ فال آرمی ورم پرمکھ روپ سے مکا کا سرو ادھک ہانیکارک کیٹ ہے. اس کا اتکرمن فصل میں بھی دیکھنے کو مل رہا ہے. اس کے اتکرمن کی پہچان پتوں پر لمبے یا گول سے آکار کٹے فٹے چھدروں سے ہوتا ہے. اس کی چھوٹی بڑی مٹمیلے رنگ کی سونڈیاں پودوں کی گوب کو کھاتی ہوئی ملتی ہے. ایسے کرے نینترن, پرتی ایکڑ میں 5 فورمین ٹریپ لگائیں. گوب میں سوکھی ریت و چونے کا 9:1 مشرن ڈالیں. بڑی سونڈیوں کو ہاتھ سے مار دیں. سپتاہ میں ڈائی ڈریکو کارڈ, جس میں 50,000 پرجیوی کرت انڈے ہوں, کھیت میں وبھن پودوں پر لگائیں. اس کیٹ کے لیے 200 لیٹر پانی میں ملا کر 5% پرکوپ تتھا 5% نیم گول یا 1 لیٹر ازا ڈیریکٹن 1500 PPM پرتی ایکڑ کی در سے چھڑکیں. لال بالوں والی سنڈیاں کرتی ہے ادھک نقصان. لال بالوں والی سنڈیاں جولائی کے دوسرے پخواڑے سے اگست کے انت تک نقصان کرتی ہے. یہ سنڈیاں روشنی کی طرف آکرشت ہوتی ہے, اس لیے بارش کے بعد 1 ماہ تک لائٹ ٹریپ کا اپیوگ کریں. جن پتوں پر سنڈیاں لگی ہے ان کو توڑ کر زمین میں دبا دیں. بڑی سنڈیوں کو روک تھام کے لیے 250 ملی میٹر مونوکروٹو فاس 23 SL یا 500 ملی لیٹر کوئنل فاس 25 EC کو 250 لیٹر پانی میں ملا کر پرتی ایکڑ چھڑکیں. بوائی کے 10 سے 15 دن کے اندر ایٹرازن چھڑکیں. کرشی وگیانکوں نے کسانوں کو بازار کی فصل میں روگ کھرپتوار اور پوشک تتو پربندھن پر وشیش دھیان دینے کی صلاح دی ہے. ادھک نمی ہونے پر جوگیا روگ کا پرکوپ بڑھ سکتا ہے, اس لیے سنکرمت پودوں کو ترنت نشٹ کریں. ضرورت پڑنے پر پرتی ایکڑ 500 گرام مینکوزیب یا جنیب کا چھڑکاو کریں. کھرپتوار نینترن کے لیے سمے پر نرائی گڑائی کریں یا بوائی کے 10 سے 15 دن کے بھیتر ایٹرازن کا چھڑکاو کریں. سنکر باجرے میں نائٹروجن کی دوسری اور تیسری ماترا نردارت سمے پر دیں. جستے کی کمی دیکھنے پر 0.5% زنک سلفیٹ کا 10 سے 12 دن کے انترال پر 2 سے 3 بار چھڑکاو کرنے کی صلاح دی گئی ہے. جولائی اگست میں شروع کرے باغبانی.
मिलेंगे भरपूर फल। किसान वैज्ञानिक तरीकों से लगाएं आम, पपीता, अमरूद और नींबू के पौधे। जुलाई व अगस्त का महीना बागवानी व नए पौधारोपण के लिए सबसे उत्तम है। इन दिनों होने वाली बारिश के कारण वातावरण व मिट्टी में भरपूर नमी होती है। इससे नए पौधों की जड़ों को मिट्टी में पकड़ मजबूत होती है। ऐसे में जो किसान खेत या बगीचे में आम, अमरूद, पपीता व नींबू के पौधे लगाने की योजना बना रहे हैं, तो ये सही समय है। करनाल के जिला बागवानी अधिकारी डॉक्टर कमल सैनी के अनुसार पौधारोपण की 100% सफलता केवल तभी संभव है जब मिट्टी की तैयारी और रोपने की विधि वैज्ञानिक व सही हो। सही पोषण और भरपूर मिट्टी जड़ों के तेजी से विकास को सुनिश्चित करती है। गड्ढे का आकार व दूरी। आम के लिए 3x3x3 फीट लंबाई चौड़ाई गहराई का गड्ढा खोदें। पौधों के बीच 10x10 मीटर की दूरी हो। अमरूद नींबू के लिए 2x2x2 फीट का गड्ढा व 5x5 मीटर की दूरी रखें। पपीते के लिए 1.5 से 2 फीट का गड्ढा करें। धूप दिखाना। गड्ढा खोदने के बाद खुला छोड़ दें। धूप लगने से मिट्टी में मौजूद कीट दीमक नष्ट हो जाते हैं। उर्वरक और खाद का मिश्रण। गड्ढे से निकली मिट्टी में 15 से 20 किलोग्राम गोबर की खाद, आधा किलोग्राम नीम की खली व 50 ग्राम सिंगल सुपर फॉस्फेट मिलाएं। विभिन्न फलों के पौधे रोपने की सटीक विधि। अमरूद। अमरूद के पौधे जलभराव को सहन नहीं कर पाते हैं, इसलिए उन्हें समतल जमीन से थोड़ी ऊंची उठी हुई जगह यानी मेड पर लगाएं। रोपण के समय पौधों की पिंडी यानी मिट्टी का गोला नहीं टूटना चाहिए। आम। पौधा लगाते समय इस बात का ध्यान रखें कि ग्रेफ्टेड यानी कलमी हिस्सा मिट्टी की सतह से कम 6 से 8 इंच ऊपर रहे, नहीं तो पौधे में फंगस लग सकती है। पौधे की सभी रुखें चारों ओर से मिट्टी को पैरों से दबाएं ताकि जड़ों के पास हवा का कोई भी रिक्त स्थान ना बचे। पपीता। इस पौधे तने के गलन रोग के प्रति संवेदनशील होते हैं, इन्हें ऊंची मेड पर लगाएं जो तने के पास बारिश का पानी बिल्कुल ना रुके। नींबू। नींबू के पौधे लगाते समय मिट्टी में नीम की खली का प्रयोग अत्यंत आवश्यक है, क्योंकि इसमें जड़ों के रंग जल्दी लगते हैं। पौधारोपण के तुरंत बाद हल्की सिंचाई अवश्य करें। पौधे लगाने के बाद बांस की लकड़ी लगाएं। मानसून में पौधों के तने के पास पानी का इकट्ठा होना सबसे बड़ा खतरा है, इसलिए जल निकासी की उचित व्यवस्था पहले दिन से ही सुनिश्चित करें। तेज हवा से नए पौधों को टूटने से बचाने के लिए पौधे के बगल में एक मजबूत बांस की लकड़ी गढ़कर उससे सूतली से बांध लें। यदि रोपण के बाद बारिश न हो रही हो तो आवश्यकता अनुसार सिंचाई करते रहें। गवार में पत्ती झुलसी रोग का खतरा बढ़ा। 60 दिन की फसल में कीटनाशक छिड़कें। मानसून में फसल की लगातार निराई गुड़ाई करते रहें। गवार की फसल में बैक्टीरियल लीफ ब्लाइट का आक्रमण हो सकता है। बिजाई के 55 से 60 दिन हो गए हैं तो खेत में खड़ी गवार की फसल का निरीक्षण जरूर करें। चौधरी चरण सिंह हरियाणा कृषि विश्वविद्यालय के कुलपति प्रोफेसर बीआर कंबोज ने बताया कि यदि गवार की फसल में बैक्टीरियल लीफ ब्लाइट के लक्षण नजर आए तो 200 लीटर पानी में 200 ग्राम
कॉपर ऑक्सीक्लोराइड और 30 ग्राम स्ट्रेप्टोसाइक्लिन मिलाकर छिड़काव करें। गवार में जेसेंट की रोकथाम के लिए प्रति एकड़ 200 लीटर पानी में 200 मिलीलीटर मेलाथियोन 50 ईसी मिलाकर छिड़काव करें। किसान समय समय पर खेत का निरीक्षण करते रहें, समय पर निराई गुड़ाई भी करते रहें। लोबिया में हरा हॉपर का प्रकोप मानसून में हो सकता है। हरा हॉपर की रोकथाम के लिए प्रति एकड़ 200 लीटर पानी 200 मिलीमीटर मेलाथियोन 50 ईसी का मिश्रण करके छिड़काव करें। पहली कटाई बुवाई के 55 दिन के बाद और दूसरी कटाई 50% फूल आने की अवस्था में की जा सकती है। ये थे आज के कृषि समाचार और उम्मीद करते हैं कि आपको इन कृषि समाचारों से लाभ होता होगा। अगर आपके पास भी कोई कृषि जानकारी है, आप हमें हमारे स्टूडियो के व्हाट्सएप नंबर पर भेजिए ताकि हम उस जानकारी को बाकी सभी श्रोताओं तक पहुंचा सकते हैं। हमारे स्टूडियो का नंबर है 7056413010। नंबर एक बार फिर 7056413010। ये थे आज के कृषि समाचार। मिलते हैं आपसे अगले कृषि समाचार में। तब तक आप खुश रहिए, खुशहाल रहिए, उन्नत रहिए। नमस्कार। जय हिंद, जय भारत, वंदे मातरम।